0: निहाले लोला निहाले जाएंगे।
1: अभी आप सुन रहे थे प्रोग्राम आज सवेरे, यह आकाशवाणी की उर्दू सर्विस है। अब खबरें नशर की जाएंगी।
2: ये आकाशवाणी है, अब आम अदम्बार से खबरें सुनिए। वजीर आजम नरेंद्र मोदी आज विकसित भारत संकल्प अभियान के लिए मुलगीर नशा मुक्त युवा मुहिम का आगाज करेंगे। मरकजी वजीर जगत प्रकाश नड्डा ने नीट पीजी 2026 इम्तिहान की तैयारियों का जायजा लिया। उन्होंने उम्मीदवारों से जोर देकर कहा कि अफवाहों पर ध्यान न दें। तेलंगाना पुलिस ने बच्चा मजदूरी और ट्रैफिकिंग के खात्मे की गरज से शुरू की गई एक महीने तक जारी मुहिम के बाद 6000 से ज्यादा बच्चों को बचा लिया है। गुजरात, उड़ीसा और केरलम में सैलाब की सूरत हाल अब भी तश्वीशनाक है। महकमे मौसमियात ने आज गुजरात के 6 जिलों में तेज और इंतहाई तेज बारिश के सिलसिले में रेड अलर्ट जारी किया है। अमरीकी सर डोनाल्ड ट्रंप ने ईरान के खिलाफ फौजी कार्रवाई में शिद्दत इख्तियार करने की धमकी दी है। ईरान ने अहम अमरीकी और इसराइली तवानाई के बुनियादी ढांचों पर जवाबी हमले से खबरदार किया है। और ग्लासगो में जारी दौलत मुश्तरका खेलों में भारत चौथे मकाम पर आ गया है। एक ही दिन में मुक्केबाजों ने रिकॉर्ड सोने के 7 तमगे जीते, जिससे तमगों की तादाद बढ़कर 39 हो गई है। अब खबरें तफसील से। वजीर आजम नरेंद्र मोदी आज वीडियो कॉन्फ्रेंसिंग के जरिए विकसित भारत के लिए नशा मुक्त युवा संकल्प अभियान का आगाज करेंगे। इसके साथ ही मनुष्यात के इस्तेमाल के खिलाफ 100 हफ्तों पर मुश्तमिल मुलगीर जन भागीदारी मुहिम शुरू हो जाएगी। इस प्रोग्राम में मुल्क भर के 10,000 से ज्यादा मकामा से नौजवान हिस्सा लेंगे। इसके अलावा माई भारत के रजाकार, नेशनल सर्विस स्कीम के रजाकार, नौजवानों के क्लब, स्कूल, कॉलेजेस, यूनिवर्सिटियों, गैर सरकारी तंजीमों, सनती अंजुमनों के नौजवानों के शोबे और 125 से ज्यादा शराकत दार रूहानी तंजीमें भी वर्चुअल तौर पर इस प्रोग्राम में शामिल होंगी। इस मुहिम के तहत मुल्क भर में हर इतवार को मुख्तलिफ सरगर्मियों का इनेकाद किया जाएगा, ताकि आवाम में मुनशियात के नुकसानात से मुतालिक आगाही पैदा की जा सके और मुनशियात से पाक मुआशरा बनाने के लिए आवामी शिरकत को फरोग दिया जा सके। वजीर आजम ने मोदी ने कहा है कि नौजवानों की सलाहियत सिर्फ उसी सूरत में एक मुतहरिक कुव्वत बनती है जब उन्हें सही मौके और सही समझ मिल जाए, ताकि वो पूरे एतमाद के साथ बड़े ख्वाब देख सकें और उनकी ताबीर तलाश कर सकें। कर्नाटक के मैसूरु में स्वामी विवेकानंद कल्चरल यूथ सेंटर विवेका के सत्ताह के बाद उन्होंने खिताब करते हुए बात कही। उन्होंने इस बात को उजागर किया कि आज भारत में नौजवान दुनिया के 30 सबसे बड़े स्टार्टअप निजाम आत्मनिर्भर भारत मिशन और मेक इन इंडिया स्कीम को आगे लेकर चल रहे हैं। वजीर आजम ने कहा कि भारत के नौजवानों की सलाहियतों ने भारत को दुनिया की दूसरी सबसे बड़ी मोबाइल फोन मार्केट में तब्दील कर दिया है और सेमी कंडक्टर की मैन्युफैक्चरिंग में नीज इख्तराआत में और प्राइवेट सेक्टर खलाई मिशन में नई नई कोशिशें की जा रही हैं। उन्होंने मजीद कहा कि खेलो इंडिया, यूनिवर्सिटी गेम्स और यूथ गेम्स ने नौजवानों को अपनी सलाहियतों का मुजाहरा करने और दुनिया भर में तमगे जीतने का एक प्लेटफॉर्म फराहम किया है। सेहत और खानदानी बहबूद के मरकजी वजीर जगत प्रकाश नड्डा ने नेशनल एलिजिबिलिटी कम एंट्रेंस टेस्ट फॉर पोस्ट ग्रेजुएट नीट पीजी 2026 की तैयारियों का जायजा लिया, ताकि इम्तिहानात को बिला रुकावट पूरी तरह महफूज, शफाफ और टेक्नोलॉजी पर मबनी सूरत में मुनाकिद किए जाने को यकीनी बनाया सके। ये इम्तिहान इस माह की 30 तारीख को मुनाकिद किया जाएगा। सदर जमहूरिया द्रौपदी मुर्मू ने आज सुबह राष्ट्रपति भवन के अहाते में मुनाकिदा एक तकरीब के मौके पर पीबीजी सॉलिड्रेथन को झंडी दिखाकर रवाना किया। मिजोरम के गवर्नर जनरल वीके सिंह इस मुहिम के सरपरस्त हैं भी इस मौके पर मौजूद थे। सोशल मीडिया पर जारी एक पोस्ट में सदर जमहूरिया ने कहा कि सोल्जराथन शहरियों और मुसल्ह अफवाज के दरमियान रिश्तों को मुस्तहकम करने का एक मुनफरद प्लेटफॉर्म मुहैया करता है, जिससे फौजियों के लिए दौड़ फौजियों के साथ दौड़ के तस्वुर से रहनुमाई मिली है। हकीकी हीरो भारत के मुसल्ला अफवाज को ताउन के मौजू पर मरकूज यह तकरीब फौजियों के अखलास, हिम्मत और कुर्बानी के तय खराज अकीदत तो है ही, साथ ही ये شہریوں کو ان کے ساتھ سرگرم شراکت داری کے ذریعے یکجہتی کا موقع بھی فراہم کرتی ہے۔ تلنگانہ پولیس نے ریاست بھر میں بچہ مزدوری اور بچوں کی ٹریفکنگ کے خاتمے کے مقصد سے شروع کیے گئے ایک مہینے تک چلنے والے آپریشن مسکان 12 کے تحت 6,307 بچوں کو بچا لیا ہے۔ یہ کارروائی پچھلے ماہ کی پہلی تاریخ سے 31 تاریخ تک جاری رہے گی۔ اس کارروائی کی قیادت خواتین کے سیفٹی ونگ نے کی، جس کے لیے اس نے خواتین اور بچوں کی بہبود کے محکمے، لیبر محکمے، صحت کے محکمے، بچوں کی بہبود کی کمیٹیوں، بچوں کے تحفظ کے ضلع یونٹوں اور رضاکار تنظیموں کے ساتھ مل کر کام کیا۔ 124 سب ڈویژن ٹیموں کے تقریباً 620 پولیس اہلکاروں نے اس میں حصہ لیا۔ قوانین اور طریقہ کار کے متعلق تربیت حاصل کرنے کے بعد ٹیموں نے ان مقامات پر چھاپے مارے جہاں بچہ مزدوری عام ہے۔ اس میں ریلوے اسٹیشن، بس اسٹینڈ، مندر، اینٹ کے بھٹے، مکینوں کی دکانیں اور تعمیری مقامات، چائے خانے شامل ہیں۔ پولیس نے 1,705 معاملے درج کیے ہیں اور 1,710 لوگوں کو گرفتار کیا ہے۔ لیبر محکمے نے 1,381 معائنے کی رپورٹیں جاری کی ہیں اور کم از کم اجرت کے ایکٹ کے تحت 37,095,000 کروڑ روپے کے جرمانے عائد کیے ہیں۔ بچائے گئے بچوں میں سے 5,737 کو ان کے اہل خانہ کے پاس بھیج دیا گیا ہے، جبکہ 570 کو بچوں کی دیکھ بھال کے مرکزوں میں بھیجا گیا ہے۔ یہ خبریں آکاشوانی سے نشر کی جا رہی ہیں۔ گجرات میں محکمہ موسمیات نے آج 6 ضلعوں کے تمام علاقوں میں بہت تیز اور انتہائی تیز بارش کے سلسلے میں ریڈ الرٹ جاری کیا ہے۔ ان ضلعوں میں موربی، سریندر نگر، راجکوٹ، احمد آباد شامل ہیں۔ بارش کا یہ سلسلہ اب سوراشٹر کی جانب منتقل ہو گیا ہے، جس سے کئی علاقوں میں بڑے پیمانے پر پانی بھر گیا ہے۔ اڈیشہ میں سیلاب کی صورتحال میں بتدریج بہتری کے آثار ظاہر ہوئے ہیں، تاہم حکام بدستور ہائی الرٹ پر ہیں، کیونکہ دریاؤں میں پانی کی بلند سطح اب بھی مہاندی کے نشیبی علاقوں کے لیے خطرہ بنی ہوئی ہے۔ ریاستی حکومت نشیبی ضلعوں کٹک، پوری، جگت سنگھ پور، کیندر پارا اور کھوردہ کے حالات پر مسلسل نظر رکھے ہوئے، جہاں سیلاب کا پانی ابھی مکمل طور پر نہیں اترا ہے۔ وزیر اعلی موہن چرن ماجھی نے متاثرہ ضلعوں میں امدادی اور بعداوت کاری کے کاموں کی نگرانی کے لیے 4 وزراء کو تعینات کیا ہے۔ انہوں نے حکام کو نقصانات کا تخمینہ لگانے اور بحالی کے عمل کو تیز کرنے کی ہدایت دی ہے۔ کیرالہ میں شدید بارش نے بڑے پیمانے پر تباہی مچائی ہے، جس کے باعث معمول کی زندگی متاثر ہے اور کئی علاقوں میں بڑے پیمانے پر نقصان پہنچا ہے۔ آج تیرونتپورم اور کولم کو چھوڑ کر 12 ضلعوں میں تیز بارش کے لیے اورنج الرٹ جاری کیا گیا ہے۔ لوگوں سے مسلسل شدید بارش کے باعث انتہائی احتیاط برتنے کی اپیل کی گئی ہے۔ خراب موسم اور سمندر میں طوفانی کے باعث کیرلا کے ساحل علاقوں میں ماہی گیری پر بھی مکمل پابندی عائد کر دی گئی ہے۔ بھارتی موسمیات محکمے نے مرکز کے زیر انتظام علاقے جموں کشمیر میں آئندہ 7 دن کے دوران وقفے سے گرج چمک کے ساتھ بارش ہونے کی پیشگوئی کی ہے۔ موسمیات کے محکمے نے خبردار کیا ہے کہ موسم کے حالات کے پیش نظر مقامی سطح پر شدید بارش، بادل پھٹنے اور اچانک آنے والے سیلاب کا بڑا خطرہ ہے۔ امریکی صدر ڈونلڈ ٹرمپ نے ایران کے خلاف فوجی کارروائی مزید تیز کرنے کی دھمکی دی ہے اور کہا ہے کہ جب تک ایران بحری جہازوں پر حملے بند نہیں کرتا اور مذاکرات کی میز پر واپس نہیں آتا، امریکی حملے جاری رہیں گے۔ بڑھتی ہوئی کشیدگی کا ساتھ اب غزہ اور لبنان تک بھی پہنچ گئے ہیں، جہاں حماس کی جانب سے امریکی حمایت یافتہ جنگ بندی کے فریم ورک کے تحت ہتھیار ڈالنے کی آمادگی ظاہر کرنے کے باوجود اسرائیل نے نئے حملے کیے ہیں۔ دوسری جانب ایران نے خبردار کیا ہے کہ اگر اس پر حملہ کیا گیا تو وہ بھی اسرائیل کے اہم بنیادی ڈھانچے اور مغرب ایشیا میں موجود امریکی توانائی تنصیبات کو نشانہ بنانے کے لیے تیار ہے۔ بھارت گلاسگو میں جاری دولت مشترکہ کھیلوں میں تمغوں کی فہرست میں چوتھے مقام پر پہنچ گیا ہے۔ اس نے سونے کے 13، چاندی کے 17 اور کانسے کے 9 تمغوں سمیت کل 39 تمغے جیتے ہیں۔ بھارت کے لیے تازہ ترین تمغہ کلویر سنگھ نے حاصل کیا ہے، انہوں نے 5,000 میٹر کی دوڑ میں کانسے کا تمغہ جیتا۔ مکے بازی میں بھی بھارت نے سونے کے 7 اور چاندی کے 3 تمغے جیت کر شاندار کارکردگی دکھائی۔ آخر میں خاص خبریں ایک بار پھر۔ وزیراعظم نے مودی آج وکست بھارت سنکلپ ابھیان کے لیے ملک گیر نشہ مکت یوا مہم کا آغاز کریں گے۔ مرکزی وزیر جگت پرکاش نڈا نے نیٹ پی جی 2026 امتحان کی تیاریوں کا جائزہ لیا۔ انہوں نے امیدواروں سے زور دے کر کہا کہ افواہوں پر دھیان نہ دیں۔ تلنگانہ پولیس نے